0: back. Right after the commercial break.
1: ख्वाबों को हकीकत में बदलिए, आपके ख्वाबों की खूबसूरती अब बेलडोना कॉस्मेटिक्स के साथ। नए साल में एक नया आगाज।
2: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राबता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
3: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंसरे बतावस्ता दहर यू स्कूल कापियानी किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज द पारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महरवे न पतयास साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट निस्त अमन चौक सवाबी प्रोप्राइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
4: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوي وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کږي وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس با د هرې توار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر څلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیگر تر سلور بجو پوری تاسو تشریف روڑے شے نو پتہ یار ساتے بلال پلازا السید سی این جی تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدی نمبر رابطو کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
5: ویلے مال دا شارجہ نا کالی روڑا
6: زو استا کالو دا پارا شارجی تا سنگلار شما
5: او ہو پمینا بازار دبئی کی دا شارجہ جولرز دکان دے چرتچی دا دبئی اور دا شارجہ ٹول ویرائٹی موجود دا
6: نو دا سوایا کنا
5: Sharjah Jewelers. Proprietor Zeb Brothers. Phone 09382732 65.

सौ राबेता कवले से 0331-93-94-94 ब्याईक पर दग नंबर तासु राबेता कवले से जमुंग द हिदर मुमन द हिदर मुमन हम अपरेजन हॉस्पिटल द सवाबई ना तासु लगना डीर ज्यात बेहतरीन इलाज कम दी अगा तासु तरला सकवले से जमुंग पर हिदर मुमन हम अपरेजन हॉस्पिटल सवाबई की जमुंगा द होम्योपैथी दुनिया डीर सीनियर डीर काबिल डॉक्टरान साहिबान नास्ती द पीर जनवाला तर द अतुब जनवाला तर माजिगर सलूर बुजू पुरे नासी ओ तासु ता लगना डीर जात बेकिन जी बिल्कुल तासु को जमुंग द हेदर मोमन द होम्योपैथिक जनरल हॉस्पिटल द सवाबई ना बेहतरीन इलाज तासु तर ला सकवे नु जी बिल्कुल तासु कवले सी जी द पीर जनवाला तर द जमीर से पूरी सहर द अतुब जनवाला तर माजिगर सलूर बुजू पुरे बगैर नंबर तासु जमुंगा दगा हिदर मोमन अस्पताल स्वाबई तराशी द ख्याली पोरस जमुंग पर हिदर मोमन अस्पताल स्वाबई की जमुंगा द होम्योपैथी दुनिया डीर सीनियर डीर काबिल डॉक्टर डॉक्टर हिदर अली मोमन पखपल बांधी नासी नो अगीद पार कतासो राजी अगीद पार बतासो नंबर द ज्यारत पोरस बांधी अखलीम और द ज्यारत पोरस बानी बबिया तासु दगा हिदर मोमन अस्पताल स्वाबई चिकम दे अगा बतासु द ज्यारत पोरस बानी बतासो नंबर अखले और द ख्याली पोरस बानी बा तासु बिया जमुंग दगा हिदर मोमन अस्पताल स्वाबई तराजी जी टाइम चीज कम दे सिर्फ द यो लैपटॉप नमाज अंत दग म्यूजिक होम अनकड़े दे रिकॉर्डिंग में होम शुरू करे दे प्रोम होम जानता अनकड़ी दा और पदग यो लैपटॉप की माँ बट होम चिकम दे आगा जानता अनकड़े दे नुन लग लक्षण कंफ्यूज की गम जी खैर दे बलद बुशु करा और दग बल लैपटॉप होम इंशाल्लाह पर लग उरा चुकी जुड़ चुनो ब्याह बच कम दे ब्याह बन समसल नवी जी نظر لیپٹاپ ہوں کہ ہم لگا شان سے مسئلہ دا نظم با کوشش دائی چی دگا مسئلہ ہم ختم گو اور دین علاوہ تا سر پدا پروگرام ان کی خیستہ اخکولی خولی حبری گو جی راضی خو گو دین علاوہ زمون ہی در مومن دا میڈیکل سینٹر چار سدا پاتی چو پاغی بانی پاغیری کی خبری کو خو راضی کہ تاسو ما تا پدا پروگرام کی میسج کوئی نجی بالکل تاسو کولی چی چی